0: بسم اللہ الرحمن الرحیم. امید آئے تہاں سب خیر ہیں خیریہ ساہندہ. مائے آوان جو میزبان احسان علی سیال. آوان سب بدھی رہے آئے ہو زی ایف ایم 94 جے لائیو سٹوڈیو ماں پروگرام صحت جی گال. جی تا لسنرس, دنیا جے سب کھاں وڈی دولت نہ سون آئے نہ ہی وری چاندی, پر صحت ایں تندرستی آئے. انسان بیمار تھے تو تا باقی سب نعمتوں بے رنگ تھی ویندیوں آئیں. جڈیں تندرستی ہوجے تھی تڈیں زندگی جو ہر لمحو خوبصورت ایں باوفا لگندو آئے. پروگرام صحت جی گال میں اسانجے اسٹوڈیو میں موجود ہوندا آئیں ڈاکٹر منظور حسین میمون صاحب, جے کی مختلف بیماریوں بابت جان ڈیندا آئیں. ایں اساں دے پروگرام میں لائیو کال ذریعے شامل تھی سکو تھا. لائیو کال جو نمبر ہے 0301-2196-851. سب کھا پہرا اساں ڈاکٹر صاحب کے پنج پروگرام میں خوش آمدید چوندا سے. سر السلام علیکم.
1: وعلیکم السلام.
0: ڈاکٹر صاحب کی آیا تے بس ٹھیک ہے
1: جی سی اللہ تعالی دے احسان.
0: ڈاکٹر صاحب اج کیڑے موضوع بابت تاں جان ڈیندا سر؟
1: اعوذ باللہ من الشیطان جی. بسم اللہ الرحمن الرحیم. صلی اللہ علیہ وسلم. پہروں تو سب تعریف ہوں رب پاک چھو جے کو سر خیجارے تو خارائے تو روزی دے تو خوشی دے تو سبنی زمینی آسمانی آفتن خواہ محفوظ رکھے تو. اسان پروگرام سے اچھی گال ہے خبر آئے تین ٹائم تے نشر تھو آئے گزرل پنج سال وی. اسان کلینک جرمن ہومیوپیتھک کلینک پنج سال وی میرا پور شہر میں موجود ہے. ان کے علاوہ جی مختلف برانچز میں جی مثال ایکڑو کم مانو کندو آیا ہے شروع کا وٹی جی کراچی مغرو خیرپور وغیرہ اڑے طریقے سے جے کو ایسو کل مہراپور جے حوالے سے گال کیوں تا ان میں کلینک جرمن ہومیوپیتھک کلینک سامو ودن پوٹا پیٹرول پمپ کوچڑی روڈ تے کلینک موجود ہے. ٹائمنگ صبح جو 10 بجے کا شام جو 5 بجے تائیں. اڑے طریقے سے اساں جی جکی کلینک جے حوالے سے پروگرام کے حوالے سے گال کی پروگرام جی تو نالو یہ ہے صحت جی گال. صحت جی گال پروگرام میں اساں جو جو عنوان رکھنا ہوں وہ ایک تو اویئرنیس کے حوالے سے جی اساں جا لسنرس ہیں جی اساں جا پیشنٹس ہیں جی اساں جا بدھندڑ ہیں گھر ویٹھے جی غریب بے پوچھ حضرات ہیں انہاں تائیں ایکڑی قسم جی انکریج کرنے کے لیے ایکڑو پروگرام ہوں ہے ان کے جان دین کے لیے ایکڑو پروگرام ہوں ہے جنسا وہ یہ جان وی سکتا جدید بھی کا تکلیف مرض تھو ہے تو ان کی وہ سنال کر سکتا یہ تکلیف کیڑی تھی ہے اساں ان احتیاطی تدابیر کیڑا کر سکوں تھا بچا کیڑا کر سکوں تھا یا علاج کیڑو کرائے سکوں تھا ان کے کرے ان وی دس دیسی سندھی دس بھی ایکڑا اسا پہنچائیں فروٹس وسیلے سبزی وسیلے یا جڑی بوٹن وسیلے تجی ہو بر وقت جے کو ایسو پان کے یعنی محفوظ رکھی سکن. اجو کو پروگرام بھی اج کل تمام جے کو ایسو دسنا ہوندو جا اسا جی کلینک تے جے کے مرض زیادہ تھیندا ہن مریض جے کے اوڑے قسم زیادہ ایندا ہن مادے جو مرض تے خبر آیا واں کے تے ہوئی بھی زیادہ ہیں لیکن مادے جے مرضن جا بھی قسم ہوندا ہیں گھنن کے تماں سنایو کہ جو جلن ہوندی آ کہ مانی کھائیندے ہی سور پہ جی ویندو آ کہ برتھی رہندی آ پیٹ تے تے کہ منا ای سمجھنا صرف گیس آئے پر ایکچولی تھیندو ہی ہے گھنن کے آنڈرے میں زخم بھی تھی ویندو ہے مادے میں وہ خبر ترے پوندی ہے چھو جو شروعات میں خبر نہ پوندی ہے جدے دیر سے خبر پوندی ہے تو کافی دیر تھی چکی ہوندی ہے جدے اسا پوئے کے سٹھے ڈاکٹر وٹ ویندا ہوں ہے وہ جدے کچھ ٹیسٹ وغیرہ کرائی ہے یا تو ایک کوڑو ڈاکٹر ہوں ہے جو کو ڈسن سان سمجھی ویندو ہے تو ان کے کیڑی تکلیف ہے مادے جو شا مسئلہ ہے وہ تو ٹھیک ہے ورنہ جدید مہنگا اڑے ہند پہنچے تو سو ان کے فی الحال بٹے سال ان بے دواؤں کرائیوں یا کچھ جو اصل اڑا پیشنٹس ادا بدھائی یہ تھو ہے اج کل مثال کو کیپسول ہے مادے جو مثال کو پیو تو کھائے مہنگا 10-10 سال گزری ون تھا لیکن پھر ان سائڈ افیکٹس بھی ایڈا سارا جو پیشنٹ پچھاڑی میں جو ہے سو برداشت بھی کون کر سکتا ہے وہ بیماری हेलिकोबैक्टेरिया हिकिड़ो वायरस आहे जेके एच पैलोरी असां चवंदा आहियूं ऐं मुख़्तलिफ़ काफ़ी दफ़ा असां हिन ते प्रोग्राम बि करे चुका आहियूं, ॻाल्हाए चुका आहियूं ऐं ॻाल्हाइण जी ज़रूरत हूंदी आहे ॻाल्हाइण इन जे करे जो इहा बीमारी हींअर घणी वधी वई आहे ऐं बार बार थियण जे करे जेको असां इहा हिकिड़ी अवेयरनेस ॾींदा आहियूं त अहिड़े क़िस्म जी जेकॾहिं तव्हांखे तकलीफ़ थिए थी त तव्हां उन में ग़लती न कयो, शुरू में तकलीफ़ जीअं थिए त जल्दी कंहिं मुस्तंद डॉक्टर वटि पहुचायो, उन में ई एहतियात ई परहेज़ ज़रूरु कयो त जीअं तव्हांजी इहा तकलीफ़ अॻिते वधण खां बची वञे ऐं उन में तव्हां कहिड़ो इलाजु कराए सघो था। अहिड़े तरीक़े सां हेलिकोबैक्टेरिया जंहिंखे घणा ई मज़ाकनि हेलीकॉप्टर वारी बीमारी बि चवंदा आहिनि, इहा बिल्कुलु पोइ ईअं ई थींदो आहे जो मां ॿुधायमि त शुरू शुरू में पहिरां माण्हू खे जलन थींदी आहे, वरी इन जी ख़ासि निशानी इहा हूंदी आहे जीअं माण्हू मानी खाईंदो आहे त पेट में सूरु जेको आहे सो वधी वेंदो आहे ऐं सूरु जॾहिं वधी वेंदो आहे पेट ते भर्ती बि रहंदी आहे ऐं गैस भरिजी वेंदी आहे, लेकिन ईंदो ईअं आहे उहो उन अनंढी जेकी पंहिंजो आंडरो हूंदो आहे उन ते सोज़िश थी वेंदी आहे, उन ते ज़ख़्म थी वेंदो आहे, पोइ जॾहिं अॻिते हली इहे तकलीफ़ूं वधी वेंदियूं आहिनि पोइ त पोइ उहो सूरु वधी वेंदो आहे ऐं त हर मानी खाइण खां पोइ मिसाल ॿिनि कलाकनि खां पोइ सूरु थी वेंदो आहे ऐं त उल्टी बि अची वेंदी आहे घणनि खे दिलकची उल्टी ऐं सूरु अॻिते हली इहा इते इन खे असां हल्को न वठंदासीं छो जो इहो मर्ज़ु अॻिते हली कैंसर में बि जेको आहे सो मुफ़्त यानी हिकिड़ो मुंतक़िल थी सघे थो, बल्कि मुंतक़िल थी वेंदो आहे। इन जे करे इहा जॾहिं बि अहिड़े क़िस्म जूं इहे तकलीफ़ूं थियनि त ज़रूरु कंहिं डॉक्टर खे पंहिंजे मुरादो दवा हरगिज़ न खाइजे। इन जे लाइ एच पैलोरी हिकिड़ी स्टूल DR टेस्ट थींदी आहे या जेको आहे सो स्टूल जे हवाले सां यानी पाखाने जी हिकिड़ी टेस्ट थींदी आहे उहा बि माण्हू कराए सघे थो, त उन सां जेको आहे सो उन में एंटीजीन स्टूल DR जी मां ॻाल्हि कई त उन में यानी हिकिड़ी ख़बर पइजी वेंदी आहे त कहिड़ी तकलीफ़ आहे ऐं पोइ उहो वायरस आहे या न आहे। घणियूं ई आम टेस्टूं हिकिड़ियूं उन जूं निकिरी पियूं आहिनि अॼुकल्ह जेको आहे सो यानी के विया हुआ स्टिक ते चेक कराई ॿ यानी पॉज़िटिव आई त सम्झो त, लेकिन उन खां बहितर इहो हूंदो आहे त माण्हू सुठी जेको आहे सो जेके थोरी टेस्ट हूंदी आहे उहो माण्हू कराईंदो त उन में माण्हू जो डिफेंस थी सघे थो, ख़र्च बि हुनजो सजायो थी सघे थो। उन खां पोइ उन में परहेज़ तमामु ज़रूरी हूंदी आहे ऐं ॻाढ़ो मिर्च बिल्कुलु जेको आहे सो माना हूंदी आहे तरियल शयूं, खटियूं शयूं, वॾो गोश्त वग़ैरह इहे बिल्कुलु हरगिज़ न खाए। दलियो वग़ैरह माण्हू इस्तेमालु करे सघे थो, चांहि जो इस्तेमालु बिल्कुलु घटि करे सघे थो, थधियूं शयूं इस्तेमालु करे ऐं बिल्कुलु प्रोग्राम असांजो जारी रहंदो। जी साईं, ऐसा सभु
0: तमामु वॾी महिरबानी सर, तव्हां हिकु बहितरीन मालूमात ॾिनी। डॉक्टर साहब, हर बार खमीस जुमे छंछरु ऐं आचर ते सुबुह 10 वॻे खां शाम 5 वॻे ताईं जर्मन होम्योपैथी क्लिनिक साम्हूं वधण पोटा पेट्रोल पंप कोटड़ी रोड मैरापुर में मरीज़नि जो इलाजु कंदा आहिनि ऐं नोट, अंगारे जे ॾींहुं क्लिनिक बंदि हूंदी आहे ऐं इन में हफ़्ते जा 3 ॾींहं जुमो छंछरु आचर चेकअप फीस बिल्कुलु फ्री हूंदी आहे, बाक़ी दवा मरीज़ खे स्टोर तां वठणी हूंदी आहे। असांजे प्रोग्राम में लाइव कॉल ज़रिए शामिल थी सघो था, जिन नंबर आहे 0301-9196-851। डॉक्टर साहब मुख़्तलिफ़ बीमारियुनि जा माहिर डॉक्टर आहिनि, जिन में गुर्दे, पिते, मसाने जी पथरी जो बग़ैर ऑपरेशन जे कामयाब इलाज कंदा आहिनि। संदनि जोड़नि, गोॾनि जो सूरु, कुन रग जो सूर, नक, कन, गलो, पुराणलो, नज़लो, निछू, मथे जो सूर, अध मथे जो सूर, नज़र जी कमज़ोरी, कन जो वहण, कन जो सूर, घटि ॿुधण में अचणु, शुगर, ब्लड प्रेशर, दिलि जा मर्ज़, फालिज, खंघ, TB, मैदे जो सूर, मैदे जी अल्सर, तिली जो वधण, जिगर, हेपाटाइटिस BC, गुर्दनि जो इन्फेक्शन, चेहरे जो रंग सांवरो, चेहरे जी ख़ारिश, फट फुरड़ियूं, ॿारनि में कद जो न वधण, औरतुनि ऐं मर्दनि जे पुशीदा बीमारियुनि जो कामयाब इलाज कंदा आहिनि। असांजे लाइव कॉल जो नंबर आहे 0301-9196-851। इन नंबर ते तव्हां कॉल करे कंहिं बि बीमारी बाबति ॼाण हासिल करे सघो था। हिकु दफ़ो ॿीहर डॉक्टर साहिब जो एड्रेस ऐं टाइम मां खे ॿुधाईंदा हलंदासीं, लेकिन हिन खां पहिरियां डॉक्टर साहिब हिकु कॉल आहे, उनजी तरफ़ हलंदासीं। अस्सलाम वालेकुम।
2: साईं वारेकुम सलाम। साईं मां मुंहिंजा सठ गुड साल सदे खां मां ॻाल्हायां। मूंखे कन में थी आराई थी, वॾी थी वई, हाणे सूर आहे कन में ॾाढो।
0: अच्छा ठीकु आहे, डॉक्टर साहिबु तव्हांखे ॿुधाए थो, रेडियो ॿुधो।
1: जी साईं बिल्कुल, गर्मी दाणा निकिरंदा रहंदा आहिनि, लेकिन इहो आहे त रहाकनि जी टाइप्स अलॻि हूंदी आहे। हिकु त जेको आहे सो तरियल शइ, खटी शइ या जेको सो अंब वग़ैरह खां खाइण खां परहेज़ कयो, ऐं मेट जो इस्तेमालु ज़रूरु कयो। मेट जेके आराईंदियूं, आरायूं जंहिंखे चऊं, या गर्मी दाणा बाहूबदा कन जे ॿाहिरां जेको आहे सो आहे, त उनखे अन इहो जेको मेट आहे, मेट जो इस्तेमालु करण सां मेट थधो हूंदो आहे, इन सां आराई या अहिड़े क़िस्म जा दाणा जेके आहिनि से ख़तमु थी वेंदा आहिनि, वरना बसूरत दीगर पोइ रूबरू बि ॾेखारे सघे थो। वॾी महिरबानी
0: डॉक्टर साहिबु। हर बार खमीस जुमे छंछरु आचर ते सुबुह 10 वॻे खां शाम 5 वॻे ताईं जर्मन होम्योपैथिक क्लिनिक साम्हूं वधण पोटरा पेट्रोल पंप कोटड़ी रोड मैरापुर में मरीज़नि जो इलाज कंदा आहिनि। असांजे प्रोग्राम में लाइव कॉल ज़रिए शामिलु थी सघो था। असांजे लाइव कॉल जो नंबर आहे 0301-2196-851। डॉक्टर साहब मुख़्तलिफ़ बीमारियुनि जा माहिर डॉक्टर आहिनि, जिन में गुर्दे, पित्ते, मसाने जी पथरी जो कामयाब इलाज कंदा आहिनि। कॉल जी तरफ़ हलंदासीं, ॾिसूं था कहिड़ा लाइन ते मौजूदु। अस्सलाम वालेकुम। जी दादा, छा पुछणु चाहींदा डॉक्टर साहब खां?
3: सर चमड़ी ते फुरड़ियूं वग़ैरह छॾनि नथियूं।
0: अच्छा, उमिरि घणी आहे?
3: उमिरि आहे 15 साल।
0: ठीकु आहे, रेडियो ॿुधो, डॉक्टर साहिबु तव्हांखे ॿुधाए थो। जी सर।
1: जी साईं, हीउ मौसमु आहे चमड़ी ते जॾहिं जेके आरायूं या वरी क़िस्म जूं फुरड़ियूं या फुंसियूं थी वेंदियूं आहिनि, त इहो सम्झो रत जो बिगाड़ थी वेंदो आहे, रत में अंदरि गरमाइश थी वेंदी आहे, ऐं मैदे जे करे बि जेको आहे सो मैदे में गरमाइश हूंदी आहे, जंहिंजे करे बि थींदो आहे। बहरहाल हिन जे लाइ हिन मौसम में जेकॾहिं कंहिं बि दोस्त खे अहिड़े क़िस्म जूं फुरड़ियूं वग़ैरह निकिरनि थियूं, त पनीर जो इस्तेमालु तमामु बहितरु आहे। रोज़ाना राति जो 7-8 दाणा पनीर जा, 2 कारा मिर्च, 1 नंढो फोटो ऐं 1 नंढो टुकड़ो मिस्री जो पाणी में पिसाइर खां सुबुह जो नेराणे उहो जेको आहे सो पाणी छाणे ऐं उहो पीअनि इनशा ताला। अच्छा, इन खां इहो आहे त सुबुह जो पहिरां वेझी छॾनि ऐं पोइ उहो पाणी पीअनि, छो जो इहो पी ऐं पोइ वेझणो न हूंदो आहे, ऐं घटि में घटि पीअण उन पाणी जे पीअण खां कलाक बाद में ई कुझु न कुझु वरी ॿियो खाइणो हूंदो आहे, छो जो हीउ कुझु अहिड़े क़िस्म जूं तिब जूं दवाऊं हूंदियूं आहिनि, जंहिंसां ही अहिड़े क़िस्म जा एहतियात तमामु ज़रूरी हूंदा आहिनि, ऐं इन सां गॾोगॾु अंब, चांवर, खटियूं शयूं इहे इस्तेमालु हरगिज़ न आहिनि। घणियूं थधियूं शयूं इस्तेमालु करणी, खीर जो इस्तेमालु कनि, इनशा ताला काफ़ी सारो फ़ाइदो जेको आहे सो पइजी ईंदो, वरना फ़र्क़ु न पए त पोइ रूबरू ॾेखारे छॾियो।
0: महिरबानी सर। प्रोग्राम आहे सिहत जी ॻाल्हि, जी एफ एम 94 जे लाइव स्टूडियो मां खे प्रोग्राम नशर कयो वञे। डॉक्टर साहब मुख़्तलिफ़ बीमारियुनि जा माहिर डॉक्टर आहिनि, जिन में संदन, जोड़नि, गोॾनि जो सूरु, कुन रग जो सूरु, नक, कन, गलो, पुराणो नज़लो, निछूं, मथे जो सूरु, अधु मथे जो सूरु, नज़र जी कमज़ोरी, कन जो वहणु, कन जो सूरु, घटि ॿुधण में अचणु, शुगर, ब्लड प्रेशर, दिलि जा मर्ज़, फालिज, खंघि, टीबी, मैदे जो सूरु, मैदे जी अल्सर, तिली जो वधणु, जिगर हेपेटाइटिस बी सी, गुर्दनि जो इन्फेक्शन, चेहरे जो रंग सांवरो, चेहरे जी ख़ारिश, फट फुरणियूं, ॿारनि में कद जो न वधणु, ऐं औरतुनि ऐं मर्दनि जे पोशीदा बीमारी जो इलाज कंदा आहिनि। असांजे लाइव कॉल ऐं असांजे प्रोग्राम में लाइव कॉल ज़रिए शामिलु थी सघो था। लाइव कॉल जो नंबर आहे 0301-2196-851।